तुला शिक्षण संघ मुलं देणार संडा एक सभा आहे काय गुरुवाली देईन. हा या पोलिटिक्स आहे मुलं गणलं संडा एक सभा आहे गुरुवाली देईन. सिल्लातु रहीम हा या पोलिटिक्स आहे मोठा हंगा डोगोक संडाई पोलिटिक्स आहे मोठा हंगा डोगोक सभा आहे पोलिटिक्स आहे मोठा हंगा डोगोक सफरेर बोबोकल नेक बाई पोलिटिक्स आहे मोठा सिल्लातु रहीम बकरी देलो सी देन सेन खेल वल्लाह को याकार ने योनंत बि दै कफ आई चे बबिस ब ay te ba bisba ben politicien bu yalla sak jeurul dogok say bok ben la wax nak ben politicien bu yalla sak jeurul dogok say bok yalla xam nako kuko def dang ko rej kuko def dang ko rej bala nga djegi sirat wallahi dang ko rej burul walidain القران وقت للير وقد ربك الا تعبدوا الا اياه وبالوالدين احسانا اي واجلا عندك بوليتيكسيان بي تي نيك تي تيرانغا نين بوك لي نين دي داف وايي نات نالا سانداك سباي غنل كودول نيوم xam nga jeeg bu goor bayyi fi yoonu seigne touba di seuy feneen yow kay ba nga demé bay seuy rek mo non nga seuy ci bir yoonu seigne touba wax deug yalla ngay demé bay seuy rek yoonu seigne touba mom ñu la mat jëkëre ngi fi yoonu seigne touba ñu la mat jëkëre ngi fi xam nga batu seyna ta dootuma fay amul problème lolu wala yag na ko lebu ci lu melni tariixa yi man duma jigen di ndialo man simala ben yon lay toy lolou wolof yag nako wax waye batu jeeg la ci wuur wona duggal batu jeeg mo ci bokul jeeg jigen lay don ab jeeg jigen lay don ab jeeg mom foko fek jigen lay don fi ci sunu traditionnel fi ci sunu culture ñun senegal ab jeeg foko fek rek moy jigen jigen bi sey mo dem jek sey na tudu tuma tas goor man nako wax te du am ben muskila bu fekente ni intention bi tax muy wax moy man day ci tariikh sangam la nek fofu lay de fofu lay nangame lolou goor yag nako wax leg leg sax ndox ko bu yalla tebbi ko ndax li yalla nam ëlëk xamoko yalla na mo ëll xamu ci dara waye bëgg wax ju reey rek ak bëgg gëna xejji rek jëru ko de yalla xam nako bëgg gëna xejji rek jëru ko moy batu alku bi ngeen di deg ñu koy wax alku bi day dara batu alku du dara ñu bari seeni wajur yag nañu leen wax yow du xana da nga alku waxin la waxin wolof la yow di waxna da nga alku yaronte sallallahu alaihi wasallam waxna ko ci hadith ba sallallahu alaihi wasallam batu alku waxna ko ci neena nit ñepp dañu alku la wax mom yaronte sallallahu alaihi wasallam neena nit ñepp alku annasu kulluhum halka ila al alimun wal alimun kulluhum halka ila al mukhlisun ba hadith ba jeex ila al amilun ba hadith ba jeex kon batu halk bi fi di alaku akay yalla sax wax nako ci alquran yalla neena bala ma alak ab dekk day fekk borom xam xam ye digletuñ teretuñ ma door leena alak xeyna ma wax ko ci kanam bu fekke ni temps bi maynama alku ñu bari seeni waaju yag nañ leen ko wax manam gis la nga def lo wax ñi yow diu xana da nga bëgg alku wala sax nga wedd kilifa ak diina ñu ni wa yow xana da nga bëgg alku lum doon tay dara batu alku waye nak nit ñi mom luñ bëgg garawal rek garawal ko mo ki wax ni ab jeeg la xesna sey te dootuma tass